0: न्यूजीलैंड आज़ाद तजारती मुआहिदा FTA विजयदशमी के मौके पर इस बरस 20 अक्टूबर से नाफिजुल अमल होगा। नई दिल्ली में आज एक प्रेस कॉन्फ्रेंस से खिताब करते हुए कॉमर्स और सनत के वजीर पीयूष गोयल ने बताया कि इस मुआहिदे से 100% भारतीय बरामदकारों को न्यूजीलैंड तक ड्यूटी फ्री रसाई हासिल होगी। उन्होंने बताया कि कलीदी शराकत दारी इस तआवुन को मजीद मजबूत करने और सामान और खिदमात के शोबे में बाहमी तजारत को दुगना करके अगले 4 से 5 बरस के दौरान तकरीबन 35,000 करोड़ रुपए तक पहुंचाने के उमंगों से भरे हदफ की मुश्तरका ख्वाहिश को जाहिर करती है। वजीर मौसूफ ने कहा कि भारत न्यूजीलैंड आज़ाद तजारती माहदे का नाफिजुल अमल होना इस हदफ को एक ठोस इकतसादी माहसल के तौर पर जाहिर करता है।
1: It is an important moment for our businesses.
2: हमारी व्यवसायों, किसानों, निर्यातकों और MSMEs, पेशेवर तथा उपभोक्ताओं के लिए एक महत्वपूर्ण अवसर है। इन सभी को इस समझौते के अंतर्गत की गई प्रतिबद्धताओं से लाभ मिलेगा। ये समझौता न्यूजीलैंड से भारत में अगले 15 वर्षों के दौरान 1,91,000 करोड़ रुपए के महत्वपूर्ण निवेश का मार्ग प्रशस्त करता है। इसके अलावा कृषि उत्पादकता साझेदारी की स्थापना करता है, जिसके अंतर्गत न्यूजीलैंड की तकनीक को भारत के बड़े पैमाने और बढ़ती मांग के साथ जोड़ा जाएगा।
1: मीट इंडिया स्केल एंड ग्रोइंग डिमांड।
0: जनाब गोयल ने कहा कि इस माहिदे से भारत के MSMEs, किसानों, दस्तकारों और हैंडलूम के कारीगरों को बहुत फ़ायदा मिलेगा और इससे रोज़गार के नए मौके पैदा होंगे। उन्होंने कहा कि न्यूजीलैंड ने FTA के तहत गैर मुल्की बराह रास्त सरमायाकारी के तौर पर भारत में 2,00,000 करोड़ रुपए की सरमायाकारी का वादा किया है।
1: This strategic partnership,
2: ये रणनीतिक साझेदारी और वर्ष 2030 तक की कार्य योजना दोनों देशों के बीच सहयोग को और मजबूत करने की साझा प्रतिबद्धता को दर्शाती है। इसका लक्ष्य अगले 4-5 वर्षों में वस्तुओं और सेवाओं का द्विपक्षीय व्यापार दोगुना कर करीब 35,000 करोड़ रुपए तक पहुंचाना है। भारत न्यूजीलैंड मुक्त व्यापार समझौता लागू होने से इस लक्ष्य को ठोस आर्थिक परिणामों में बदलने में सहायता मिलेगी।
1: इनटू कॉन्क्रीट इकोनॉमिक आउटकम।
0: इस मुआहिदे से भारतीय बरामदकारों के लिए नए मौके खुलेंगे, जिसमें टेक्सटाइल और मलबूसात, लेदर और फुटवियर, इंजीनियरिंग का साजो सामान, अदवियात, ज़राती साजो सामान और डिब्बा बंद गजाई मसनूआत शामिल हैं। इसके साथ ही न्यूजीलैंड को लकड़ी, ऊन, भेड़ के गोश्त और खाम चमड़े के लिए भारतीय मार्केट तक बहुत ज़्यादा रसाई हासिल होगी। इस मुआहिदे से खिदमात, सरमायाकारी और पेशे तलबा और नौजवानों की आमदोरफ्त के नए मौके पैदा होंगे, जिसमें भारतीय पेशेवर अफराद और तलबा के लिए आमदोरफ्त के ज़्यादा मौके शामिल हैं। भारत और न्यूजीलैंड के तवील अरसे से और करीबी ताल्लुकात रहे हैं, जिनकी बुनियाद अवाम के अवाम से मजबूत रवाबित, तजारत और सरमायाकारी, ज़राअत, तालीम, खेलकूद, टेक्नोलॉजी और दीगर कई शोबों में वसी तर तआवुन पर कायम है। आज़ाद तजारती माहदा इन ताल्लुकात को मजीद मुस्तहकम करने की जानिब एक अहम कदम है और इससे दोनों मुल्कों में कारोबारी अफराद और मुआशरे के लिए नए मौके पैदा होंगे। भारत और कनाडा ने जामे इक्तसादी शराकत दारी माहदे के लिए तेज़ी के साथ मुजाकरात करने से इत्तेफाक किया है। बातचीत का अगला दौर 5 अक्टूबर को शुरू होगा। कॉमर्स और सनत के मरकजी वजीर पीयूष गोयल ने बताया कि बाहमी ताल्लुकात में अगले 90 दिन एक अहम दौरानिया साबित होंगे। जनाब गोयल ने बताया कि मुजवजा तजारती माहदे के सिलसिले में कनाडा के उनके हम मनसब के साथ चौथे दौर के मुजाकरात पिछले हफ्ते मुंबई में हुए थे। वजीर मौसूफ ने बताया कि मीटिंग के दौरान दोनों मुल्कों ने मुजाकरात की रफ्तार को तेज करने से इत्तफाक किया था। लिंड से ओग्राहम रूस और ईरान पर पाबंदी आयद करने से मुतालिक एक्ट 2026 के बारे में पीयूष गोयल ने कहा कि इस एक्ट की मजीद तफसीलात अब सामने आ रही हैं। उन्होंने कहा कि भारत इनका मुताला करेगा और मुनासिब वक्त पर इस मामले पर तबादले ख्याल करेगा। वजारत दिफा ने आज नई दिल्ली में एक्यूरेट इंडस्ट्रियल कंट्रोल्स प्राइवेट लिमिटेड के साथ एक माहदे पर दस्तखत किए हैं, जिसके तहत वो T-72 और T-90 टैंकों के लिए 586 करोड़ रुपए की लागत से ऑक्जिलियरी पावर यूनिट APUs हासिल करेगा। इस माहदे पर महकमा दिफा के सेक्रेटरी राजेश कुमार सिंह की मौजूदगी में दस्तखत किए गए। एक्यूरेट इंडस्ट्रियल कंट्रोल्स प्राइवेट लिमिटेड महाराष्ट्र के शहर पुणे में कायम इंजीनियरिंग और मैनुफैक्चरिंग की एक भारतीय फर्म है। ऑक्जिलियर पावर यूनिट APUs आग को कंट्रोल करने के निजाम, फायरिंग सर्किट, गन स्टेबलाइजेशन सिस्टम और टैंक के दीगर आलात के लिए बिजली पैदा करने का एक मुतबादिल वसीला है। पेश है एक रिपोर्ट।
3: उसूलियाबी के सिलसिले में यह मुआहिदा मुसल्ला प्लेटफॉर्म्स के लिए कलीदी नौयत के ज़ैली निजामों की मुल्क में ही तैयारी की जानिब एक अहम कदम है और ये सनत की क़यादत वाली तहकीक व तरक्की के मेक टू को जाहिर करता है। ملک میں ہی تیار اے پی یوز کی شمولیت بھارتی فوج کی میکینیکل تشکیل کی کارروائی پر مبنی تیاری، بھروسے مندی اور پائیداری کو مزید مستحکم کرے گی۔ اس سے نظام کی ملکی اختراعات کو پیداوار اور شمولیت میں تبدیل کرنے کی اثر پذیری کا اظہار ہوتا ہے۔ یہ معاہدہ حکومت کے وکست بھارت 2047 کے ویژن سے وابستہ ہے اور دفاع کے شعبے میں آتم نربھرتا کی حصولیابی کی جانب ایک قابل ذکر سنگ میل ہے۔ ساتھ ہی یہ ایک مزاحمت، خود کفیل اور عالمی سطح پر مقابلہ جاتی بھارتی دفاعی صنعت کی تشکیل کی جانب بھی ایک اہم سنگ میل ہے۔ دلی سے انوپم مشرا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے کونین حیدر۔
0: بھارت کی قومی شاہراہوں کی اتھارٹی این ایچ اے آئی نے انتہائی تیز رفتار رسائی والی کنٹرولڈ قومی شاہراہوں کی منصوبہ بندی اور ڈیزائننگ کے لیے نئے رہنما خطوط جاری کیے ہیں۔ سڑک، ٹرانسپورٹ اور شاہراہوں کی وزارت نے بتایا کہ ان رہنما خطوط کا اطلاق آنے والی تمام 4 اور 6 لین والی گرین فیلڈ اور براؤن فیلڈ انتہائی تیز رفتار رسائی والی کنٹرولڈ قومی شاہراہوں پر ہوگا۔ ان رہنما خطوط کے تحت انتہائی تیز رفتار قومی شاہراہوں کی راہداری کی تفصیلی پروجیکٹ رپورٹس کی تیاری کے لیے معیار میں یکسانیت لانے کی بات کہی گئی ہے۔ ان سے قومی شاہراہ کے پورے نیٹورک میں تکنیکی معیار کے اعتبار سے زیادہ استقلال، سڑک تحفظ میں مضبوطی اور آپریشنل صلاحیت میں بہتری بھی آئے گی۔ وزارت نے کہا کہ یہ رہنما خطوط حکومت کے طویل مدتی کلیدی لائحہ عمل سے مطابقت رکھتے ہیں، جس کے تحت وکست بھارت 2047 کے تحت رسائی کو کنٹرول کرنے والے انتہائی تیز رفتار 50,000 کلومیٹر راہداری کی تیاری کی بات کہی گئی ہے، جس سے کنیکٹیویٹی کو فروغ ملے گا اور لاجسٹک لاگت میں کمی آئے گی۔ وزیر اعظم نریندر مودی نے شیخ احمد بن راشد المکتوم کے انتقال پر افسوس کا اظہار کیا ہے۔ وہ دبئی کے حکمران شیخ محمد بن راشد المکتوم کے بھائی تھے۔ سوشل میڈیا پر ایک پوسٹ میں جناب مودی نے کہا کہ معاشرے کی خدمت انجام دینے کے لیے ان کی کوششوں کو آنے والی نسلیں ہمیشہ سراہیں گی۔ وزیر اعظم نے دبئی کے شاہی خاندان اور عوام سے تعزیت کا بھی اظہار کیا ہے۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے بھی شیخ احمد بن راشد المکتوم کے انتقال پر گہرے افسوس کا اظہار کیا ہے۔ انہوں نے سوشل میڈیا پر ایک پوسٹ میں کہا ہے کہ بھارت دبئی کے شاہی خاندان اور عوام کے اس غم میں شریک ہے۔ یہ آکاشوانی ہے۔ وزیر اعظم نریندر مودی عوامی خدمت کے 25 سال مکمل کر رہے ہیں۔ ان کا یہ سفر جن سیوا سے دیش سیوا کے منتر اور مسلسل اور انتھک عزم سے عبارت ہے، جو آج بھی پوری مضبوطی کے ساتھ جاری ہے۔ خدمت اور بہتر حکمرانی کے اسی نظریے سے رہنمائی حاصل کرتے ہوئے حکومت 2047 تک وکست بھارت کے ہدف کے حصول کے لیے مسلسل کام کر رہی ہے۔ جامع ترقی اور سماج کو با اختیار بنانے کے ذریعے یہ عزم لوگوں کی زندگیوں میں تبدیل لا رہا ہے۔ آج سیوا سنکلپ ابھیان کی خصوصی سیریز کے تحت ڈیجیٹل عوامی بنیادی ڈھانچے کے ذریعے لائی گئی تبدیلی کا جائزہ پیش کیا جا رہا ہے۔
4: ڈیجیٹل عوامی بنیادی ڈھانچہ ملکوں کے حکمرانی، لین دین اور خدمات کی فراہمی کے طریقہ کار کو نئی شکل دے رہا ہے۔ بھارت ڈیجیٹل سسٹم کے سب سے بڑے استعمال کرنے والے سے لے کر آبادی کے تناسب کے مطابق ڈیجیٹل آرکیٹیکچر کے معمار کے طور پر ابھرا ہے۔ بھارت نے مشترکہ ڈیجیٹل بنیادی ڈھانچے کی 3 سطحیں تشکیل دی ہیں اور ہر سطح کو دوسروں کے ذریعے تعمیر کے لیے کھلا رکھا ہے۔ اس کے تحت پہلی سطح آدھار ہے، جو قابل تصدیق شناخت فراہم کرتا ہے۔ وہیں یو پی آئی رقم کی 2 بینک کھاتوں کے درمیان فوری منتقلی کو ممکن بناتا ہے اور ادائیگی کرنے والے شخص پر کسی طرح کا چارج عائد نہیں ہوتا۔ اسی طرح اکاؤنٹ ایگریگیٹر فریم ورک شہری کو اپنے مالیاتی ریکارڈ اپنی مرضی سے قرض دینے والے یا بیمہ کرنے والے کے ساتھ ساجھا کرنے کی بھی اجازت دیتا ہے۔ ممبئی میں اس مہینے منعقد ہوئے گلوبل فنٹیک فیسٹ 2026 سے خطاب کرتے ہوئے وزیر اعظم نریندر مودی نے یو پی آئی کے 10 سالہ قابل ذکر سفر اور اس کی بڑھتی عالمی پہنچ کو نمایاں کیا تھا۔ ڈیجیٹل عوامی بنیادی ڈھانچے کے ساتھ بھارت کا سفر ڈیجیٹل دور میں ترقی اور حکمرانی کی جانب بڑے پیمانے پر منتقلی کو ظاہر کرتا ہے۔ جو کبھی مالیاتی شمولیت اور پہچان تک رسائی کے لیے شروع ہوا تھا، وہ آج جامع اور انٹر آپریبل طریقہ کار بن گیا ہے، جو اقتصادی سرگرمی، عوامی خدمت کی فراہمی اور ادارہ جاتی صلاحیت کو ممکن بنا رہا ہے۔ نئی دلی سے امن یادو کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ضمیر رضوی۔
0: روس کے مرکزی انتخابی کمیشن نے کہا ہے کہ پارلیمنٹ کے ایوان زیرین 90 اسٹیٹ دوما کے لیے ہوئے انتخابات میں برسر اقتدار یونائیٹڈ رشیا پارٹی نے 57.83% ووٹوں کے ساتھ کامیابی حاصل کی ہے۔ یہ انتخابی نتائج صدر ولادیمیر پوتن کو اقتدار پر اپنی گرفت